0: आकाशवाणी के लखनऊ मरकज से आज का उर्दू प्रोग्राम लेकर हाजिर है आपका मेज़बान शम्सुल आरफीन। सलाम कबूल फरमाएं। सामईन, आज का उर्दू प्रोग्राम बेहद दिलचस्प और लुत्फ अंदोज होने जा रहा है, क्योंकि आज का उर्दू प्रोग्राम अपने आप में एक खुशबू समेटे हुए है, और उस खुशबू को अगर कोई नाम दूं तो बैतबाजी से बेहतर मेरे जहन में कोई दूसरा नाम नहीं है। तो चलिए आज का उर्दू प्रोग्राम बैतबाजी के सुपुर्द करते हैं और आपको बताते हैं कि आकाशवाणी लखनऊ के उर्दू प्रोग्राम में सबसे पहली बैतबाजी में हमारे साथ शरीक सफर कौन है। तो चलिए हम ही बता देते हैं। दरअसल आज की बैतबाजी में दो टीमें हमारे साथ स्टूडियो में तशरीफ फरमा हैं, जिनका ताल्लुक मुमताज पीजी कॉलेज लखनऊ से है। इन दो टीमों में जिन्होंने शिरकत की है, टीम ए में है मोहतरम जनाब मोहम्मद कमरुल साहब और मोहतरमा सना खातून साहिबा, और टीम बी में है मोहतरम जनाब एजाजुर रहमान साहब और मोहतरमा मंतशा खातून साहिबा। आप दोनों टीमों का हमारे उर्दू प्रोग्राम में खैर मकदम है।
1: शुक्रिया।
0: तो चलिए इस प्रोग्राम का बाकायदा आगाज करते हुए मैं टीम ए के लिए अकबर इलाहाबादी का एक शेर पढ़ता हूँ कि गमजा नहीं होता कि इशारा नहीं होता, आँख उनसे जो मिल जाए तो क्या क्या नहीं होता, और हम आह भी करते हैं तो हो जाते हैं बदनाम, वो कत्ल भी करते हैं तो चर्चा नहीं होता। अलिफ टीम ए के लिए।
2: इधर जो डूब गया तो मैं उधर निकलूंगा,
0: इधर जो डूब गया तो मैं उधर
2: निकलूंगा, खिलूंगा शम्स के मानिंद जिधर निकलूंगा।
0: वाह।
2: मुझे न गांव गली शहर में ढूंढा करें, मुझे न गांव गली शहर में ढूंढा करें, अपने दिलों में ढूंढिए मैं उधर निकलूंगा,
0: उधर निकलूंगा भाई। वाह अलिफ।
3: अगर ये कह दो बगैर मेरे नहीं गुजारा तो मैं तुम्हारा,
0: अरे रे क्या बात है, बहुत खूब।
3: अगर ये कह दो बगैर मेरे नहीं गुजारा तो मैं तुम्हारा, या उस पर मबनी कोई तासुर कोई इशारा तो मैं तुम्हारा,
0: तो मैं तुम्हारा। अलिफ टीम ए के लिए।
4: उल्टी हो गई सब तदबीरें कुछ न दवा ने काम किया, उल्टी हो गई सब तदबीरें कुछ न दवा ने काम किया, देखा इस बीमार ये दिल ने आखिर काम तमाम किया,
0: आखिर काम तमाम किया। अलिफ।
4: अंदाज बयां गर्चे बहुत शोख नहीं है, अंदाज बयां गर्चे बहुत शोख नहीं है, शायद के उतर जाए तेरे दिल में मेरी बात,
0: शायद के उतर जाए तेरे दिल में मेरी बात। ते
4: तू जफा में मस्त है रोज़ शब, मैं कफन बदोशो गजल बलब।
0: वाह।
4: तू जफा में मस्त है रोज़ो शब, मैं कफन बदोशो गज़ल बलब, तेरे रोब हुस्न से चुप हैं सब, मैं भी चुप रहूं तो मज़ा है क्या।
0: वाह मज़ा है क्या। अलिफ।
3: अगर कजरो है अंजुम आसमां तेरा है या मेरा।
0: वाह।
3: अगर कजरो है अंजुम आसमां तेरा है या मेरा, मुझे फिक्रे जहां क्यों हो जहां तेरा है या मेरा।
0: वाह बहुत खूब अलिफ।
2: एक मुद्दत से अपने काम पे हूँ, कि एक मुद्दत से अपने काम पे हूँ, जैसे जिंदा ही तेरे नाम पे हूँ, इश्क का आखिरी मकाम है मौत, इश्क का आखिरी मकाम है मौत, और मैं आखिरी मकाम पे हूँ।
0: बहुत खूब कमरुल साहब ने बहुत ही खूबसूरत शेर पढ़ा जी।
4: नादा हो जो कहते हो कि क्यों जीते हैं गालिब, नादा हो जो कहते हो कि क्यों जीते हैं गालिब, किस्मत में है मरने की तमन्ना कोई दिन और,
0: कोई दिन और रे।
4: रंजिश ही सही दिल ही दुखाने के लिए आ, रंजिश ही सही दिल ही दुखाने के लिए आ, आ फिर से मुझे छोड़ के जाने के लिए आ,
0: आ फिर से मुझे छोड़ के जाने के लिए आ। अलिफ।
3: अगर बिकने पे आ जाओ तो घट जाते हैं दाम अक्सर।
0: हाँ बहुत खूब।
3: अगर बिकने पे आ जाओ तो घट जाते हैं दाम अक्सर, ना बिकने का इरादा हो तो कीमत और बढ़ती है, मेरी कमजोरियों पर जब कोई तनकीद करता है, मेरी कमजोरियों पर जब कोई तनकीद करता है, वो दुश्मन ही क्यों ना हो उनसे मोहब्बत और बढ़ती है।
0: बहुत खूब एजाजुर रहमान साहब, बहुत खूब।
4: ये कयाम कैसा है राह में तेरे ज़ौक़े इश्क को क्या हुआ, ये कयाम कैसा है राह में तेरे ज़ौक़े इश्क को क्या हुआ, अभी चार काटे चुभे नहीं तेरे सब इरादे बदल गए,
0: बदल गए।
4: ये दीवाने कभी पाबंदियों का गम नहीं लेंगे, ये दीवाने कभी पाबंदियों का गम नहीं लेंगे, गिरेबां चाक जब तक कर न लेंगे दम नहीं लेंगे,
0: दम नहीं लेंगे।
2: ये बात तुम अपने दिमाग से निकाल दो,
0: ये बात तुम अपने दिमाग से निकाल दो,
2: یہ بات تم اپنے دماغ سے نکال دو کہ معذرت کریں گی ہوائیں چراغ سے.
0: کیا بات ہے.
3: یہ ممکن ہے کہ ہم ان کو بہت چاہیں وہ کم چاہیں.
0: بہت خوب.
3: یہ ممکن ہے کہ ہم ان کو بہت چاہیں وہ کم چاہیں. یہ مشکل ہے کہ وہ اوروں کو چاہیں ان کو ہم چاہیں.
0: ان کو ہم چاہیں.
2: نور ہی نور سے مکھڑے پہ وہ نوری آنکھ ہے.
0: واہ.
2: نور ہی نور سے مکھڑے پہ وہ نوری آنکھ ہے. اس کے انجیل سے چہرے پہ زبوری آنکھ ہے. بچا لایا ہوں چہرے پہ ادھوری آنکھ ہے. چھوڑ آیا ہوں کسی آنکھ میں بینائی کو اور بچا لایا ہوں چہرے پہ ادھوری آنکھیں.
0: آنکھیں
4: نہ سماعتوں میں تپش گھلے نہ نظر کو وقف عذاب کر. نہ سماعتوں میں تپش گھلے نہ نظر کو وقف عذاب کر. جو سنائی دے اسے چپ سکھا, جو دکھائی دے اسے خواب کر.
0: کر رے سے.
2: راستے میں خطرے بہت ہیں پر ٹھہرتا کون ہے.
0: راستے میں خطرے بہت
2: ہیں. راستے میں خطرے بہت ہیں پر ٹھہرتا کون ہے. موت کل آنی ہے آج آ جائے ڈرتا کون ہے.
0: ڈرتا کون ہے.
2: ان لشکر کے مقابل میں اکیلا ہوں مگر. ان لشکر کے مقابل میں اکیلا ہوں مگر. فیصلہ میدان میں ہوگا کہ مرتا کون ہے.
0: کون ہے یہ.
4: یہ بات نرالی دل خوددار کرے ہے. یہ بات نرالی دل خوددار کرے ہے. تڑپے ہے مگر درد سے انکار کرے ہے.
0: کرے ہے.
4: یوں ہی موسم کی ادا دیکھ کے یاد آیا ہے. یوں ہی موسم کی ادا دیکھ کے یاد آیا ہے. کس قدر جلد بدل جاتے ہیں انسان جانا.
0: انسان جانا.
3: نہ تھا کچھ تو خدا تھا کچھ نہ ہوتا تو خدا ہوتا.
0: انداز اچھا ہے بہت خوب.
3: نہ تھا کچھ تو خدا تھا کچھ نہ ہوتا تو خدا ہوتا. ڈبویا مجھ کو ہونے نے نہ ہوتا میں تو کیا ہوتا.
0: کیا ہوتا.
3: ہوئی مدت کے غالب مر گیا پر یاد آتا ہے. وہ ہر ایک بات پہ کہنا کہ یوں ہوتا تو کیا ہوتا.
0: تو کیا ہوتا. بہت خوب بھائی بہت خوب. ٹیم اے کے لیے الف.
2: اے وعدہ شکن خواب دکھانا ہی نہیں تھا.
0: ہاں.
2: اے وعدہ شکن خواب دکھانا ہی نہیں تھا. کیوں پیار کیا تھا جب نبھانا ہی نہیں تھا. اس طرح میرے ہاتھ سے دامن نہ چھڑاؤ. اس طرح میرے ہاتھ سے دامن نہ چھڑاؤ. دل توڑ کے جانا تھا تو آنا ہی نہیں تھا.
0: آنا ہی نہیں تھا. الف سے.
3: اہل حوث کیا ساتھ نبھاتے سخت کٹھن تھی منزل. منزل.
0: منزل.
3: اہل حوث کیا ساتھ نبھاتے سخت کٹھن تھی منزل. منزل. عشق تو آخر عشق ہی ٹھہرا. راہ ڈھونڈے مشکل. مشکل. جب بھی وہ نزدیک ہوئے ہیں دل کا ایسا حال ہوا ہے. جب بھی وہ نزدیک ہوئے ہیں دل کا ایسا حال ہوا ہے. جیسے نیا ڈگمگ ڈگمگ جیسے دیپک جھلمل جھلمل.
0: جھلمل جھلمل. لام.
2: لوگ تو لوگ ہیں لوگوں کی طرح دیکھتے ہیں. ایک ہم ہیں اسے بچوں کی طرح دیکھتے ہیں. لوگوں نے تو ہم کو لکڑہارا سمجھ رکھا ہے.
0: واہ.
2: لوگوں نے تو ہم کو لکڑہارا سمجھ رکھا ہے. ایک ہم ہیں کہ پیڑوں کو پرندوں کی طرح دیکھتے ہیں.
0: بہت خوب.
3: نہ کہیں جہاں میں اماں ملی. جو اماں ملی تو کہاں ملی.
0: کہاں ملی.
3: نہ کہیں جہاں میں اماں ملی. جو اماں ملی تو کہاں ملی. میرے جرم خانہ خراب کو تیرا عفو بندہ نواز میں.
0: واہ. نون.
2: نہ ملتا غم تو بربادی کے افسانے کہاں جاتے.
0: نہ ملتا غم تو بربادی کے افسانے کہاں جاتے.
2: نہ ملتا غم تو بربادی کے افسانے کہاں جاتے. اگر یہ دنیا چمن ہوتی تو ویرانے کہاں جاتے. چلو اچھا ہوا اپنوں میں کوئی غیر تو نکلا. چلو اچھا ہوا اپنوں میں کوئی غیر تو نکلا. اگر ہوتے سبھی اپنے تو بیگانے کہاں جاتے.
0: بیگانے کہاں جاتے. یہ
4: یہ وصل کی رات ہے خدارا نقاب چہرے سے مت ہٹاؤ. یہ وصل کی رات ہے خدارا نقاب چہرے سے مت ہٹاؤ. تمہارے چہرے کا یہ اجالا سحر سے پہلے سحر نہ کر دے.
0: بہت خوب. سحر نہ کر دے. یہ
4: یہ مسائل تصوف یہ تیرا بیان غالب. یہ مسائل تصوف یہ تیرا بیان غالب. تجھے ہم ولی سمجھتے جو نہ بادہ خوار ہوتا.
0: جو نہ بادہ خوار ہوتا. بڑا مسکرا رہی ہیں آپ. کیا بات ہے اس کے شعر پہ. اچھا لگ رہا نا.
3: اب اپنا قصہ غم کیا کہوں یوں سمجھ لیجئے. اب اپنا قصہ غم کیا کہوں یوں سمجھ لیجئے. مجھے دھوکہ دیا ہے دوستوں نے آپ ہی جیسے. میری آنکھوں میں کچھ اس طرح اس نے ڈال دی آنکھیں. میری آنکھوں میں کچھ اس طرح اس نے ڈال دی آنکھیں کہ رکھ دے سامنے کوئی کتاب زندگی جیسے.
0: کہ رکھ دے سامنے کوئی کتاب زندگی جیسے. یہ
4: یوں ہی بے سبب نہ پھرا کرو کوئی شام گھر بھی رہا کرو. یوں ہی بے سبب نہ پھرا کرو کوئی شام گھر بھی رہا کرو. وہ غزل کی سچی کتاب ہے اسے چپکے چپکے پڑھا کرو.
0: واو.
1: وہ ستم نہ ڈھائے تو کیا کرے اسے کیا خبر کہ وفا ہے کیا. وہ ستم نہ ڈھائے تو کیا کرے اسے کیا خبر کہ وفا ہے کیا. تو اسی کو پیار کرے ہے کیوں اے کلیم تجھ کو ہوا ہے کیا.
2: اپنے ہاتھوں کی لکیروں میں سجا لے مجھ کو. اپنے ہاتھوں کی لکیروں میں سجا لے مجھ کو. میں ہوں تیرا تو نصیب اپنا بنا لے مجھ کو. میں جو کانٹا ہوں تو چل مجھ سے بچا کر دامن. میں جو کانٹا ہوں تو چل مجھ سے بچا کر دامن. میں جو پھول ہوں تو پھر جوڑے میں سجا لے مجھ کو.
0: سجا لو مجھ کو. واو.
3: وہ کوئی گستاخ پاگل من چلا تھا میں نہ تھا. وہ کوئی گستاخ پاگل من چلا تھا میں نہ تھا. آپ کو چھیڑا تھا جس نے دوسرا تھا میں نہ تھا. میں نے دانستہ ہٹائی کب تیرے رخ سے نقاب. میں نے دانستہ ہٹائی کب تیرے رخ سے نقاب. وہ تو میری عقل پر پردہ پڑا تھا میں نہ تھا. ہاتھ ٹوٹے میں نے جو چھیڑی ہوں زلفیں آپ کی. ہاتھ ٹوٹے میں نے جو چھیڑی ہوں زلفیں آپ کی. آپ کے سر کی قسم دستے صبا تھا میں نہ تھا.
0: واہ بہت خوب.
4: امیدِ حور نے سب کچھ سکھا رکھا ہے وائس کو. یہ حضرت دیکھنے میں سیدھے سادے بھولے بھالے ہیں.
0: سامن آخر کے دو دو شعر اور اس راؤنڈ میں, اس کے بعد ہم دوسرا راؤنڈ شروع کرتے ہیں. جی پڑھے.
3: نگہ کی برچیاں جو سہ سکے سینہ اسی کا ہے. نگہ کی برچیاں جو سہ سکے سینہ اسی کا ہے. ہمارا آپ کا جینا نہیں جینا اسی کا ہے.
0: یہ
2: یوں مجھ سے وہ تعلق چھپاتا بھی نہیں پر حال جگر کھل کے بتاتا بھی نہیں. باتوں میں اسے کوئی ہرا ہی نہیں سکتا. باتوں میں اسے کوئی ہرا ہی نہیں سکتا. اور باتوں کے سوا اسے کچھ آتا بھی نہیں.
0: آتا بھی نہیں. سامعین ہماری بیت بازی کا پہلا راؤنڈ مکمل ہو چکا ہے اور ہماری دونوں ٹیموں نے زبردست پرفارم کیا ہے. اب ہم اگلا راؤنڈ کرتے ہیں اور یہ لفظی راؤنڈ ہوگا جس میں ہم دونوں ٹیموں کو دو دو ورڈ دیں گے, دو دو حرف دیں گے, آپ کو اس پر شعر کہنا ہے. تو آپ لوگ تیار ہیں نا؟ چلیے ہم ٹیم اے کے لیے پہلا لفظ ہے دشت.
4: دشت تو دشت ہے دریا بھی نہ چھوڑے ہم نے.
0: واہ.
4: دشت تو دشت ہے دریا بھی نہ چھوڑے ہم نے. بحر ظلمات میں دوڑا دیے گھوڑے ہم نے.
0: بحر ظلمات میں دوڑا دیے گھوڑے ہم نے. بہت ہی خوب. شاید علامہ اقبال کا یہ شعر ہے. جی ٹیم بی کے لیے پہلا لفظ ہے چمن.
3: اڑا لی قمریوں نے طوطیوں نے اندلیبوں نے.
0: ہاں.
3: اڑا لی قمریوں نے طوطیوں نے اندلیبوں نے. چمن والوں نے مل کر لوٹ لی طرز فغا میری.
0: واہ بہت خوب. ایک بار پھر سے ہم ٹیم اے کی طرف چلتے ہیں اور ان کو جو لفظ دیتے ہیں وہ ہے خنجر.
4: دامن پہ کوئی چھیٹ نہ خنجر پہ کوئی داغ. دامن پہ کوئی چھیٹ نہ خنجر پہ کوئی داغ. تم قتل کرو ہو کہ کرامات کرو ہو.
0: تم قتل کرو ہو کہ کرامات کرو ہو. بہت خوب. اور ٹیم بی کے لیے اگلا لفظ ہے برسات.
3: دھوپ کہیں جب دھوپ نہیں, رات کہیں جب رات نہیں. دیوانوں کی بات سمجھنا سب کے بس کی بات نہیں. میں خانے پر جب بھی دیکھو بادل چھائے رہتے ہیں. میں خانے پر جب بھی دیکھو بادل چھائے رہتے ہیں. جن کے گھر میں آگ لگی ہے ان کے گھر برسات نہیں.
0: برسات نہیں. بہت خوب اعجاز الرحمان صاحب, بہت ہی اچھا. آپ دونوں نے دو دو لفظ سے اپنے اشعار کہے اور بہت ہی اچھا پڑھا ہے آپ لوگوں نے. بہت ہی اچھا پریزنٹیشن آپ کا رہا ہے. ہم اب تیسرے راؤنڈ کی طرف چلتے ہیں. جو ایک مصرع ہم دیں گے کسی مشہور شاعر کا, ایک مشہور شعر, آپ کو وہ شعر مکمل کرنا ہے. دو دو مصرع ہم آپ دونوں کو دیں گے. پہلے ٹیم اے کے لیے مصرع ہے, تجھے ہم ولی سمجھتے جو نبادہ خار ہوتا.
4: یہ مسائل تصوف یہ تیرا بیان غالب. یہ مسائل تصوف یہ تیرا بیان غالب. تجھے ہم ولی سمجھتے جو نبادہ خار ہوتا.
0: جو نبادہ خار ہوتا. بہت ہی خوب. ٹیم بی کے لیے ہے میں اکیلا ہی چلا تھا جانب منزل مگر.
3: میں اکیلا ہی چلا تھا جانب منزل مگر. میں اکیلا ہی چلا تھا جانب منزل مگر. لوگ ساتھ آتے گئے اور کارواں بنتا گیا.
0: بہت خوب بہت خوب. ٹیم اے کے لیے ہے پتا پتا بوٹا بوٹا حال ہمارا جانے ہیں.
4: پتا پتا بوٹا بوٹا حال ہمارا جانے ہیں. پتا پتا بوٹا بوٹا حال ہمارا جانے ہیں. جانے نہ جانے گل ہی نہ جانے باغ تو سارا جانے ہیں.
0: باغ تو سارا جانے ہیں. टीम बी की तरफ एक बार फिर से बॉल करते हैं और देखते हैं क्या सोच के लाते हैं। मिस्रा है आपके लिए, दामन निचोड़ दें तो फरिश्ते वुजू करें।
3: तर दामनी पे शेख हमारी न जाइए, तर दामनी पे शेख हमारी न जाइए, दामन निचोड़ दें तो फरिश्ते वुजू करें।
0: वाह क्या खूब है, दामन निचोड़ दें तो फरिश्ते वुजू करें। ख्वाजा मीर दर्द का गालिबन ये शेर है। सामिन ये बहुत ही खूबसूरत प्रोग्राम हुआ, अभी आप समाज फरमा रहे थे बैतबाजी और दोनों ही टीमों ने बहुत ही अच्छे अशार कहे, लेकिन हम चाहते हैं कि हमारे प्रोड्यूसर मोहतरम जनाब आसिफ इकबाल साहब इन दोनों टीमों के बारे में अपने तासुरात पेश करें।
5: सामिन आसिफ इकबाल का आदाब कबूल फरमाएं। सामिन आपने आज का उर्दू प्रोग्राम सुना बैतबाजी। आज के इस प्रोग्राम के बारे में हम आपको कुछ बताएँ कि इसकी ज़रूरत क्यों पड़ी। असल में हमारी टीम की है एक चाहत थी कि हम लोगों के एक कैंपस में जाएं, हम यूथ से, नौजवानों से, स्टूडेंट से रابطہ कायम करें, उनके साथ अपने ताल्लुकात को गहरा करें। इसी सिलसिले में हमने जो पहला प्रोग्राम शुरू किया था वो था कैंपस डायरी। इसमें हम यूनिवर्सिटीज़ जाते हैं, वहाँ के स्टूडेंट से हम बात करते हैं। और दूसरी ज़रूरत हमको ये महसूस हुई कि उन स्टूडेंट्स को हम अपने आकाशवाणी के स्टूडियो में बुलाएँ, इसलिए हमने ये बैतबाजी का प्रोग्राम शुरू किया है। और हमें उम्मीद है कि हमारा ये आज का प्रोग्राम आपको पसंद आया होगा। आज की दोनों टीमों के जो अफराद हैं उनको हम मुबारकबाद देते हैं और इनके आने वाली ज़िंदगी के लिए इनको हम मुबारकबाद पेश करेंगे और बहुत सारी दुआएं देंगे इनको।
2: शुक्रिया।
5: तो सामईन, आज के प्रोग्राम के लिए अगर आपको जो पसंद आए तो इसके लिए आप अपने तासुरात हमको ज़रूर लिखें, हमको ज़रूर बताएँ। तो शमसुल जी, हमारा पता ज़रा इनको बता दें, हमारे सामईन को।
0: सामईन, बहुत ही खूबसूरत ये प्रोग्राम था और हम अपनी दोनों टीमों के बहुत मशकूर हैं। आप दोनों ने हमारे उर्दू प्रोग्राम में शिरकत की, इसके लिए बहुत बहुत शुक्रिया।
3: शुक्रिया, बहुत बहुत शुक्रिया।
0: सामीन, ये था हमारा आज का खसूसी उर्दू प्रोग्राम बैतबाजी, जिसमें शिरकत करने वाली टीमों का ताल्लुक था मुमताज़ पीजी कॉलेज लखनऊ से। हमारे साथ शरीक महफिल थे जनाब कमरुल साहब, सना खातून साहिबा, जनाब एजाजुर रहमान साहब और मंतशा खातून साहिबा। कैसा लगा हमारा आज का उर्दू प्रोग्राम? आप अपने तासुरात हमें इस मेल आईडी पर मेल कर सकते हैं। हमारी मेल आईडी है kklsurdu@gmail.com। अगर आप हमें व्हाट्सएप करना चाहते हैं तो हमारा व्हाट्सएप नंबर है 7991778157। सुन लीजिए फिर से, 7991778157। सामईन, इसी के साथ आज का उर्दू प्रोग्राम यहीं पर इख्तिताम पज़ीर होता है। अपने मेज़बान शम्सुल आरफीन को दें इजाज़त। आदाब।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौ। अब प्रस्तुत छ लोक तथा आधुनिक गीत। प्रथममा सुनुहोस् लोकगीत सानु दर्नालको स्वरमा।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले बेंगलुरूमा आर्ट अफ लिभिङको 45 जयन्ती समारोहमा भाग लिनुहुँदै सेवा, आध्यात्मिकता अनि सामाजिक परिवर्तनमा आर्ट अफ लिभिङ फाउन्डेशनको भूमिकाको प्रशंसा गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा उच्च स्तरीय बैठकमा आशंकित बाढ़ अनि लूसित जुझ्न भइरहेको तयारीको समीक्षा गर्नुहुनेछ। तमिलनाडुमा तमलीगा वैत्री कजगम टीवीके पार्टीका संस्थापक सी जोसेफ विजयले मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। विश्व स्वास्थ्य संगठनले हन्ता भाइरस संक्रमणको आशंका भएको एमवी होन्डियस क्रूजमा सवार सबैजनालाई 42 दिनसम्म निगरानीमा राख्न भनेको छ र मौसम विभागले गुजरात अनि राजस्थानमा भोलिसम्म लू चल्ने अनुमान व्यक्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी यस समय कर्नाटकको राजधानी बेंगलुरूमा आर्ट अफ लिभिङको 45 जयन्ती समारोहमा भाग लिनुभयो।

0: ले आज आर्ट अफ लिभिङ इन्टरनेशनल सेन्टरमा नवनिर्मित ध्यान मन्दिरको उद्घाटन गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो, सेवा, आध्यात्मिकता अनि सामाजिक परिवर्तनमा आर्ट अफ लिभिङ फाउन्डेशनको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले पर्यावरणप्रति उत्तरदायित्व, युवाहरूलाई रोजगार अनि आन्तरिक शुद्धताको भावनाको साथ विकसित भारतको निर्माणका लागि एकजुटताको अपील पनि गर्नुभयो।
1: ये शहर सॉफ्टवेयर और सर्विसेज के लिए दुनिया भर में जाना जाता है, लेकिन भारत की सांस्कृतिक पहचान, स्पिरिचुअलिटी, आध्यात्मिक चेतना को भी इस शहर ने नई ऊंचाई दी है। ध्यान, प्राणायाम भारत के संस्कारों का अभिन्न हिस्सा रहे हैं। आज दुनिया भर के लोग भारत के इन आध्यात्मिक संस्कारों से प्रभावित हैं।
0: श्री मोदीले भन्नुभयो, राष्ट्र निर्माणमा समाजको भागीदारी राजनीतिक व्यवस्था भन्दा अधिक प्रभावी छ। प्रधानमन्त्री आज तेलंगानाको राजधानी हैदराबाद पनि जानुहुनेछ, जहाँ प्रधानमन्त्रीले विकास परियोजनाहरूको शुभारम्भ अनि शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरू लगभग 9,400 करोड रुपियाँको हो। श्री मोदीले हैदराबाद पानाजी आर्थिक करिडोरमा गुड्डे बेलोरदेखि महबूब नगरसम्मको 4 लेन राष्ट्रिय राजमार्ग 167 को शिलान्यास गर्नुहुनेछ। उहाँले वारंगलमा पीएम मित्र पार्कको उद्घाटन गर्नुहुनेछ। यस पार्कलाई काकतिया मेगा टेक्सटाइल पार्क पनि भनिने गरिन्छ। प्रधानमन्त्रीले हैदराबादमा क्यान्सर रोगीहरूको विशेष उपचार हुने सिन्धु अस्पतालको पनि लोकार्पण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, पश्चिम बंगाल, आसाम, पुडुचेरीमा भारतीय जनता पार्टीको जीत केन्द्र सरकारको राष्ट्रिय नीतिप्रति जनताको समर्थनको प्रमाण हो। उहाँले भन्नुभयो, चुनाव परिणामहरूबाट देशको भावनाको थाहा लाग्छ। आज बेंगलुरूमा भाजपा कार्यकर्ताहरूसित प्रधानमन्त्री मोदीले भन्नुभयो, आज यस्तो सरकारको आवश्यकता छ जसले तीव्रताका साथ कार्य गर्न सकोस्, सुशासन दिन सकोस् अनि समस्याको समाधान गरी देशलाई अघि लैजान सकोस्। उहाँले भन्नुभयो, भाजपा पनि एनडीएको शासन अब 21 राज्यहरूमा छ, जहाँ लोक कल्याण तथा देशको समृद्धिका लागि काम भइरहेको छ। पश्चिम बंगाल अनि आसाममा जनताको भाजपालाई पुनः एकपल्ट सत्ता सुम्पिएको छ। गुजरात नगर निगम चुनावमा पनि पार्टीले सबै रेकर्ड तोडेको छ। श्री मोदीले भन्नुभयो, केरलममा यस चुनावमा 3 सीटको साथ आगामी चुनावका लागि असल अवसर खुलेको छ। प्रधानमन्त्रीले कंग्रेसमाथि महिलाहरूसित विश्वासघात गरेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, कंग्रेसले संसदमा नारी वन्दन संशोधन विधेयक विरूद्ध मतदान गरेको छ, जसमा संसदमा महिलाहरूका लागि 33% आरक्षणको प्रावधान गरिएको थियो। प्रधानमन्त्रीले जनतासित राष्ट्रिय विकासका लागि काम गर्ने अनि अमेरिका इरान युद्धबाट उत्पन्न चुनौतीहरूको सामना गर्न एकजुट हुने अपील गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा उच्च स्तरीय बैठकमा आशंकित बाढ़ अनि लूसित जुझ्न भइरहेको तयारीको समीक्षा गर्नुहुनेछ। बैठक अवधि श्री शाहले राहत अनि बचाव उपायहरूमा केन्द्रीय सरकारी एजेन्सीहरूको तत्परताको आकलन गर्नुहुनेछ। शुरूआती चुनावी प्रणाली, संसाधनको तैनाथी अनि अन्तर एजेन्सी समन्वयको पनि समीक्षा गरिनेछ, ताकि ज्यानमालको नोक्सानलाई कम गर्न सकियोस्। गृहमन्त्रीले दीर्घकालिक बाढ़ रोकथाम उपाय प्रगतिको पनि समीक्षा गर्नुहुनेछ। बाढ़ अनि लू सम्बन्धित पूर्वानुमान प्रणाली मजबूत गर्ने, जनजागरूकता, समुचित राहत सामग्रीको आपूर्ति अनि चिकित्सा सहायतामा विशेष ध्यान दिइनेछ। यो बैठकले जनकेन्द्रित आपदा प्रबन्धन अनि सक्रिय उपायहरूका लागि सरकारको प्रतिबद्धतालाई दर्शाउँदछ। भारतीय जनता पार्टीका वरिष्ठ नेता डाक्टर हेमन्त विश्व शर्मालाई भाजपा अनि एनडीएको विधायक दलको नेता चुनिएको छ। आज बिहान गुवाहाटीमा भएको बैठकमा भाजपा विधायकहरूले डाक्टर हेमन्त विश्व शर्माको नामको प्रस्ताव राखे। आसाम गण परिषदका 10 विधायकहरूले अनि वीपीएफ विधायकहरूको उपस्थितिमा एनडीएका नेताको रूपमा डाक्टर हेमन्त विश्व शर्माको नाम प्रस्तावित गरियो। त्यसपछि भाजपाको केन्द्रीय पर्यवेक्षक जगत प्रकाश नड्डाले डाक्टर हेमन्त विश्व शर्मालाई भाजपा अनि एनडीए नेता घोषित गर्नुभयो। एनडीए नेता चयन भएपछि डाक्टर हेमन्त विश्व शर्मा सदनका लागि प्रस्थान गर्नुभयो। उहाँले राज्यपाल लक्ष्मण प्रसाद आचार्यसित भेट गर्नुहुनेछ अनि 102 विधायकको हस्ताक्षरसित औपचारिक रूपमा सरकार बनाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
2: आज सुबह गुवाहाटी में आयोजित भाजपा विधायक दल की बैठक में भाजपा के 8 विधायकों ने जिनमें रजित कुमार दास, विश्वजीत दोईमरी और अजंता नियोग शामिल है, डॉक्टर हिमंत विश्व शर्मा के नाम का प्रस्ताव नेता पद के लिए रखा। बैठक में उपस्थित अन्य सभी विधायकों ने इस प्रस्ताव का समर्थन किया। इसके बाद AGP और BPF

श्रोताहरूले अहिले सुन्नुभयो सुजिता सिंह लोहारको स्वरमा लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ र प्रस्तुत गर्न लागिरहेछौँ फिल्म सङ्गीतको कार्यक्रम। प्रथममा सुनुहोस् अकेले हम अकेले तुम फिल्मबाट गुन्जने युगल स्वर छ अलका याग्निक अनि कुमार सानुको।

श्रोताले अहिले सुन्नुभयो कुमार सानु अनि अलका याग्निकको युगल आवाजमा साजन फिल्मबाट सङ्गीत थियो नदिम श्रावणको अनि शब्द समीरको। अब सुन्नुहोस् कुमार सानु अनि सादा सरगमको युगल आवाजमा दिवाना फिल्मबाट शब्द समीरको अनि सङ्गीत नदिम श्रावणको।

0: आउनुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। भारतीय जनता पार्टीका वरिष्ठ नेता डाक्टर हिमन्त विश्व शर्मालाई भाजपा र एनडीए दुवैको विधायक दलको नेताको रूपमा चयन गरिएको छ। आज बिहान गुवाहाटीमा भएको बैठकमा रञ्जित कुमार दास, विश्वजित दैमारी, अजन्ता नियोग, राजदीप रोय, अशोक सिंघल र पीयूष हजारिका लगायत 8 भाजपा विधायकहरूले डाक्टर हिमन्त विश्व शर्माको नामको प्रस्ताव राखे। असम गण परिषदका 10 विधायक र बीपीएफ विधायकहरूको उपस्थितिमा एनडीएको नेताको रूपमा डाक्टर हिमन्त विश्व शर्माको नाम प्रस्तावित गरियो। यसपछि भाजपाका केन्द्रीय पर्यवेक्षक जगत प्रकाश नड्डाले डाक्टर हिमन्त विश्व शर्मालाई भाजपा र एनडीएको नेता घोषित गर्नुभयो। एनडीएका नेता चयन गरिएपछि श्री शर्माले राज्यपाल लक्ष्मण प्रसाद आचार्यसित लोकभवन गएर भेट गर्नुभयो र सरकार बनाउनका लागि 102 विधायकहरूको हस्ताक्षर भएको पत्र सुम्पिनुभयो। असममा नयाँ भाजपा नेतृत्वको एनडीए सरकारको शपथ ग्रहण समारोह 12 मईमा हुनेछ। नागाल्याण्ड सरकारले धर्ममा आधारित गैर सरकारी संगठनहरूसित सम्बन्धित र गैर कानूनी रहेका वाहनहरूमा नारा, स्टिकर, चिन्ह र पहिचान चिन्हको प्रयोगमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध निजी र सार्वजनिक वाहनहरूमा लागू हुनेछ। यसको अधिसूचना 30 अप्रेलमा जारी गरिएको थियो। वाहन मालिकहरूलाई अधिसूचना जारी भएको 45 दिनभित्र अनुपालन सुनिश्चित गर्न भनिएको छ। कृषि तथा संस्कृत खाद्य उत्पाद निर्यात विकास प्राधिकरण एपीईडीएले हिजो असमको बक्सा जिल्लादेखि अमेरिकालाई 20 मेट्रिक टन महको पहिलो खेप निर्यात गर्यो। एपीईडीएको प्रसंस्करण संयन्त्रमा परीक्षण र प्रयोगशाला उपकरण उपलब्ध गराउन सहित पूर्वाधार विकासमा सहयोगले यो निर्यात सम्भव भएको हो। केन्द्र सरकारले श्रम संहिताको लागि नयाँ दिशा निर्देश जारी गरेको छ। यसले केन्द्रीय मन्त्रालय, विभाग, स्वायत्त निकाय र केन्द्रीय सार्वजनिक क्षेत्रका उपक्रमहरूका कार्यरत आउटसोर्स र संविदा कर्मचारीहरूको सुरक्षालाई बलियो बनाउनेछ। श्रम तथा रोजगार मन्त्रालयले यी सुविधाहरूको उद्देश्य समयमै वेतनको भुक्तान, अनिवार्य सामाजिक सुरक्षा अंशदान, ठेकेदार र प्रमुख नियोक्ताहरूको बढी जवाफदेहिता र श्रम कानूनको उल्लङ्घन विरूद्ध बलियो कार्यान्वयन संयन्त्र सुनिश्चित गर्नु रहेको बताएको छ। शिक्षा मन्त्रालयले गर्मीको छुट्टीमा देशभरिका सबै विद्यालयहरूमा भारतीय भाषा ग्रीष्मकालीन शिविरको आयोजना गर्नेछ। एक साताको यो शिविर भारतीय भाषाहरूमा आधारभूत संवाद कौशल सिक्ने, शब्दावली, आफ्नो परिचय दिने, वास्तविक जीवन अन्तर्क्रिया र संस्कृतिको कदर गर्ने कुरामा केन्द्रित हुनेछ। यसको उद्देश्य राष्ट्रिय शिक्षा नीति अनुरूप समावेशी र समान शिक्षाको दृष्टिकोणलाई बढावा दिनु हो। नागाल्याण्डमा मदर्स डेको अवसरमा राज्यभरिका गिर्जाघरहरूमा विशेष प्रार्थना सेवाहरू आयोजना गरिँदैछन्, जहाँ परिवारका मानिसहरूले आफ्ना आमाहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको सुस्वास्थ्य र खुशीको लागि प्रार्थना गरिरहेका छन्। यस अवसरमा मुख्यमन्त्री नेफियो रियोले सबै आमाहरू र आमाको भूमिका निर्वाह गर्ने सबैलाई शुभकामना दिनुभएको छ। गुजरातको सोमनाथ मन्दिरमा अमृत पर्वमा हर्षोल्लास अनि उत्साहको वातावरण छाएको छ। भगवान शिवसित जोडिएका 12 ज्योतिर्लिङ्ग आस्था अनि श्रद्धाको विशेष केन्द्र हो अनि यसमध्ये सोमनाथ प्रथम ज्योतिर्लिङ्ग हो। अमृत पर्वमा पुनर्निर्मित सोमनाथ मन्दिरको शिखरको 11 तीर्थस्थलहरूको जलले अभिषेक गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भोलि ध्वज पूजा अनि महापूजा हुनेछ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भन्नुभएको छ, लोकतन्त्रलाई बलियो गर्नमा प्रत्येक मतदाताको भागीदारी हुनु आवश्यक छ। आज तिरुपतिमा संवाददाताहरूसितको कुराकानीमा उहाँले पश्चिम बंगाल, असम, केरलम, पुडुचेरी अनि तमिलनाडुमा सफल अनि शान्तिपूर्ण चुनावमाथि सन्तोष व्यक्त गर्नुभयो। नगाउँमा पुलिसद्वारा चलाइएको एक विशेष अभियान अवधि हमिद अली अनि उनको पुत्र अझार उद्दीन अलीको कबाडखाना तथा आवासबाट करोडौं रुपियाँ मूल्यको कथित चोरीको सामान फेला परेपछि क्षेत्रमा सनसनी फैलिएको छ। जफत गरियो। यसका साथै समाचार पूरा भयो।

नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमानीमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म यहाँहरूकै सञ्चालिका मोना तामाङ र बाउनुहोस् आजको हाम्रो कार्यक्रमको थारिणी गरौँ यो मिठो गीत।

श्रोताहरूलाई पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, र आजको कार्यक्रमको यस अङ्कमा आउनुहोस् हामी चर्चा गरौँ एक प्रसिद्ध भारतीय महिला धावक कमलजीत कौर सन्धु बारे। श्रोता, कमलजीत कौर सन्धु एक भारतीय महिला एथलिट हुन्। उनले 1970 एसियन खेलहरूमा स्वर्ण पदक जितेर इतिहास नै रचेकी थिइन् र व्यक्तिगत खेल स्पर्धामा यस्तो उपलब्धि प्राप्त गर्ने उनी पहिलो भारतीय महिला खेलाडी बनिन्। खेल क्षेत्रमा आफ्नो उपलब्धिहरूले उनले नयाँ खेलाडीहरूलाई सधैँ प्रेरणा दिइरहन्छन्। उनको जन्म 1948 पन्जाबमा भएको थियो। उनका पिता महेन्द्र सिंह कौरा थिए, जो आफू पनि एक खेलाडी थिए जो हकी खेल्ने गर्थे। एक शिक्षित परिवारमा जन्म लिए बापत कमलजीत ज्यूलाई सधैँ प्रोत्साहन प्राप्त भयो। यो त्यो समय थियो जब हाम्रो समाजमा नारीहरूलाई पुरुष भन्दा कम मानिन्थ्यो र उनीहरूलाई घरको पर्खालभित्र राख्ने चलन थियो। तर कमलजीत ज्यू भने आफ्नो प्रतिभाको कारण समाजका यस्ता रूढिवादी विचारधाराहरूलाई एवं बन्धनहरूलाई तोड्दै अघि बढिरहिन्। कमलजीतलाई सानैदेखि खेलप्रति गहिरो रुचि थियो। आफ्नो स्कुलको दिनहरूमा पनि उनी प्रत्येक खेल प्रतियोगिताहरूमा भाग लिने गर्थिन्। उनको यही रुचि औ खेलप्रतिको प्रतिभा देखेर उनका पिताले उनलाई खेल एकाडेमीमा भर्ना गराए। त्यसबेला छोरीहरूलाई कुनै शारीरिक खेल स्पर्धामा भाग लिएको देख्न विरलै पाइन्थ्यो र उनीहरूबाट कुनै आशा पनि राखिँदैनथ्यो। तर उनले बिस्तारै समाजको कुण्ठित विचारधारालाई गलत ठहराउँदै खेलहरूमा भाग लिँदै गइन् र उपलब्धिहरू प्राप्त गर्दै गइन् र बिस्तारै उनी प्रसिद्ध बन्दै गइन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतका एक प्रसिद्ध महिला धावक कमलजीत कौर सन्धु बारे। उहाँ बारे यहाँसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ प्रसिद्ध भारतीय महिला धावक कमलजीत कौर सन्धुबारे। साल 1967 धावक कमलजीत सन्धुले नेशनल च्याम्पियनसिपमा 400 मिटरको दौडमा भाग लिएकी थिइन्, तर अनुभव औ प्रशिक्षणको कमीको कारण यसमा उनले सफलता भने प्राप्त गर्न सकेनन्। त्यसपछि भने उनले एसियन खेलमा गोल्ड मेडलिस्ट अजमेर सिंहबाट प्रशिक्षण लिइन्। त्यसताक महिला खेलाडीहरूलाई खासै प्रशिक्षणको सुविधा थिएन, तरै पनि उनको दृढ संकल्पको कारण उनी लगातार लागि परिन् र दौडको प्रशिक्षण लिन थालिन्। सन्धुले आफ्नो खेल प्रतिभाकै बलमा रूढिवादी विचार राख्ने व्यक्तिहरूलाई गलत ठहराइन्। धेरै अधिकारीहरू थिए जसले एक महिलाले खेलमा भाग लिएको मन पराउँदैन थिए। उनीहरू कमलजीतलाई खेल प्रतिस्पर्धामा भाग लिनदेखि रोक्न सधैँ लागि पर्दथे, तर सन्धुले आफ्नो खेलको कारणले नै ती जम्मै आलोचकहरूको मुख बन्द गरिदिन्। उनले एसियाई खेलभन्दा पहिले 2 अन्तर्राष्ट्रिय एक्सपोजर टुर्नामेन्टमा सुन्दर प्रदर्शन गरी आफूलाई प्रसिद्ध बनाइन्। सामाजिक व्यवस्थाको प्रत्येक चुनौतीहरूको सामना गर्दै उनी खेल क्षेत्रमा अघि बढिरहिन् र 14 दिसम्बर 1970 ब्याङ्ककमा आयोजित 6 एसियन खेलमा तिनले इतिहास रचिन्। 400 मिटरको दौडमा गोल्ड मेडल जितेर आफ्नो तथा देशको नामको कीर्ति तिनले विश्वभरि फैलाइन्। एसियाई खेलहरूमा गोल्ड मेडल अतिरिक्त उनले अन्य कैयन सम्मान तथा उपलब्धिहरू प्राप्त गरिन्। 1971 भारत सरकारले उनलाई पद्मश्री पुरस्कारले सम्मान जनायो। उनले 1972 म्युनिखमा आयोजित ओलम्पिक खेलमा पनि भारतको प्रतिनिधित्व गरिन्। उनले 1973 खेलबाट सन्यास लिइन्। 1975 आइएनएसको तर्फबाट उनलाई कोचिङको प्रस्ताव प्राप्त भयो। तबदेखि उनले एक प्रशिक्षकको रूपमा खेलप्रति आफ्नो योगदान दिन थालिन्। उनले खेलहरूमा महिलाहरूको भागीदारीलाई बढाउन विशेष काम गर्न थालिन्। एक प्रशिक्षकको रूपमा उनले महिलाहरूलाई प्रशिक्षणको लाभ प्रदान गरिन्। महिलाहरूको निम्ति छोटो क्याम्पलाई लामो क्याम्पमा परिवर्तन गरिन्। त्यसबेला कुनै पनि खेल टुर्नामेन्टमा महिला खेलाडीहरूबाट पदकको आशा मानिसहरूले राख्दैन थिए, तर यो विचारलाई सन्धुले गलत ठहराए। एक प्रशिक्षकको रूपमा उनको महत्वपूर्ण भूमिका रहेको छ। 1982 एसियाई खेलमा उनकै प्रशिक्षणमा भारतीय महिला धावकहरूले अति नै सराहनीय प्रदर्शन गरे। कमलजीत सन्धुले एक खेलाडी तथा एक प्रशिक्षकको रूपमा भारतमा खेल क्षेत्रमा महिलाहरूको भूमिकालाई बढावा दिनमा अति महत्वपूर्ण भूमिका खेलेकी छिन्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतका एक प्रसिद्ध महिला खेलाडी धावक कमलजीत कौर सन्धु बारे। उहाँ बारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र म पनि यहाँबाट विदा माग्दछु। हवस् त, नमस्कार।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। म यहाँहरूकै सञ्चालिका मोना तामाङ र बाउनुस आजको हाम्रो कार्यक्रमको थालनी गरौँ, जसमा वार्ताको विषय रहनेछ हाम्रो देश भारतको एक प्रसिद्ध एवं पवित्र प्राचीन तीर्थस्थल केदारनाथ मन्दिर।

श्रोता, केदारनाथ मन्दिर भारतको सबैभन्दा पवित्र औ प्राचीन तीर्थस्थलहरूमध्ये एक हो। हिमालयको काखमा स्थित यो मन्दिर धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक सौन्दर्य औ आध्यात्मिक शान्तिको अद्भुत संगमको कारणले गर्दा अति नै महत्त्वपूर्ण छ अनि प्रसिद्ध छ। उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा स्थित केदारनाथ मन्दिर भगवान शिवलाई समर्पित छ औ यहाँ भगवान शिवको द्वादश ज्योतिर्लिङ्ग मध्ये एक स्थापित रहेको छ। समुद्र तलदेखि लगभग 3,583 मिटरको उचाइमा स्थित यो मन्दिर श्रद्धालुहरूको निम्ति आस्था औ भक्तिको केन्द्र हो। केदारनाथ मन्दिरको धार्मिक औ पौराणिक महत्व अति नै व्यापक छ। मान्यता यो रहेको छ कि यो मन्दिरको निर्माण महाभारत कालपछि पाण्डवहरूले गराएका थिए। पाण्डवले महाभारतको युद्धमा आफ्नो परिजनहरूको हत्याको पाप मेटाउनको निम्ति भगवान शिवको आराधना गरे। भगवान शिव उनीहरूबाट बाँच्नको निम्ति केदारनाथमा गए, तर पाण्डवहरूको भक्तिबाट प्रसन्न भएर उनले आफ्नो दर्शन पाण्डवहरूलाई दिए र त्यसपछि नै पाण्डवहरूले यस मन्दिरको स्थापना गरेको थियो। ऐतिहासिक दृष्टिकोणले यो मन्दिरको पुनर्निर्माण 8 शताब्दीमा आदि शंकराचार्यले गरेका थिए। भनिन्छ कि आदि शंकराचार्यले यही नै समाधि लिएका थिए। यो मन्दिर भारतीय संस्कृति औ इतिहासको एक जीवन्त प्रतीक हो। केदारनाथ मन्दिरको भौगोलिक स्थिति औ वास्तुकला बारे चर्चा गर्नुपर्दा श्रोता, यो मन्दिर हिमालयको उच्च उच्च चोटीहरूले घेरिएको छ। मन्दिरको छेवै बग्ने मन्दाकिनी नदीले यसको पवित्रता औ सौन्दर्यलाई अझ बढाइदिन्छ। यो मन्दिर शिलाहरूले बनिएको छ औ यसको वास्तुकला अद्भुत छ। ठुलो ठुलो ढुङ्गाहरूलाई आपसमा जोडेर बनाइएको यो मन्दिर भूकम्प औ बाढ जस्तो प्राकृतिक आपदाहरूलाई सहन गर्न सक्षम छ। यहाँ मन्दिरको गर्भगृहमा एक शिवलिङ्ग स्थापित छ जो भक्तहरूको आस्थाको केन्द्र हो। यो मन्दिरलाई हिन्दू धर्ममा अत्यन्त पवित्र स्थान मानिन्छ। श्रोता, यो चार धामहरू अथवा भनौँ बद्रीनाथ, केदारनाथ, गङ्गोत्री औ यमुनोत्री मध्ये एक हो औ पञ्च केदार तीर्थयात्राको एक भाग हो। प्रतिवर्ष लाखौं श्रद्धालुहरू यहाँ दर्शन गर्न आउने गर्छन्।

यहाँहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक अति प्रसिद्ध एवं पवित्र धार्मिक स्थल केदारनाथ मन्दिरबारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु, अहिलेलाई भने आउनुहोस्, एकैक्षण विश्राम गरौँ अनि सुनौ यो शिवस्तुति।

केदारनाथको यात्रालाई कठिन औ चुनौतीपूर्ण मानिन्छ, तर भक्तहरूको आस्था औ भक्तिको कारणले गर्दा नै यो यात्रा पूरा गर्न उनीहरूलाई प्रेरित गर्दछ। केदारनाथको यात्रा शारीरिक औ मानसिक दुवै रूपले चुनौतीपूर्ण हुँदछ। उच्च पहाडहरू, चिसो मौसम एवं दुर्गम बाटो हुँदाहुँदै पनि श्रद्धालुहरू ठूलो संख्यामा प्रतिवर्ष यहाँ पुग्ने गर्दछ। गौरीकुण्डदेखि केदारनाथ सम्मको यात्रा लगभग 16 किलोमिटर लामो रहेको छ, जसलाई श्रद्धालुहरूले पैदल वा खच्चरहरूको सहायताले पूरा गर्ने गर्दछन्। यहाँ हेलिकप्टरको सेवा पनि उपलब्ध छ, जसले यो यात्रालाई हाल केही हदसम्म सुविधाजनक बनाएको छ। साल 2013 आएको भयंकर बाढले केदारनाथ क्षेत्रलाई सम्पूर्ण रूपले प्रभावित गरेको थियो। मन्दाकिनी नदीमा आएको बाढ औ भूस्खलनले यहाँ ठूलो क्षति पुर्याएको थियो, तर मन्दिरलाई भने कुनै ठूलो नोक्सान भएन। भगवान शिवको महिमा र यस स्थानको पवित्रताको प्रमाण यसैले दिदछ। बाढपछि सरकार औ स्थानीय प्रशासनले यस क्षेत्रको पुनर्निर्माण गरे, जसबाट यहाँ हाल यात्रा सुविधाजनक बनिएको छ। केदारनाथ मन्दिर मात्र धार्मिक स्थल होइन, तर यो प्राकृतिक सौन्दर्य औ आध्यात्मिक शान्तिको पनि प्रतीक हो। हिम टाकुराहरूले घेरिएको यो स्थानले मनलाई शान्ति प्रदान गर्दछ। यहाँको वातावरण भक्तहरूलाई भगवान शिव प्रति समर्पण औ ध्यानको निम्ति प्रेरित गर्दछ। केदारनाथ मन्दिर केवल एक धार्मिक स्थल मात्र नभई भारतीय समाज औ संस्कृतिको अभिन्न भाग हो। यो मन्दिरले हामीलाई भक्ति, श्रद्धा औ प्रकृति प्रति सम्मानको सन्देश दिदछ। यहाँको यात्राले व्यक्तिले आफूले आफूलाई जान्ने औ आत्माको शुद्धिको अनुभव गर्ने अवसर प्रदान गर्दछ। यो मन्दिर भारतीय संस्कृति, इतिहास औ धार्मिक आस्थाको प्रतीक हो। यसले मात्र भगवान शिवको महिमाको बखान गर्दैन, तर मानव जीवनमा भक्ति, समर्पण औ धैर्यको महत्वलाई पनि उजागर गर्दछ। कठिन बाटो औ प्राकृतिक चुनौतीहरूको सामना गर्दै यहाँ पुग्ने श्रद्धालुहरू यो कुराको प्रमाण हो कि आस्था औ भक्तिले कुनै पनि प्रकारको बाधाहरूलाई पार गर्न सक्दछ। केदारनाथ मन्दिरको दर्शन गर्न केवल एक धार्मिक अनुभव मात्र होइन, तर प्राकृतिक औ आत्माको निम्ति एक गहिरो जुडाउ पनि हो। यो मन्दिरले हामीलाई साँचो भक्ति सिकाउँदछ औ समर्पण

पनले नै कैयन कठिनाइहरूलाई पार गर्न सकिन्छ भन्ने पाठ पनि सिकाउँदछ। भारतीय संस्कृति औ धार्मिक परम्पराको यो एक अनमोल धरोहर हो। भविष्यका पिँढीहरूको निम्ति पनि यो एक प्रेरणाको स्रोत हो।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं भारतको एक प्रसिद्ध एवं धार्मिक महत्व बोकेको तीर्थस्थल केदारनाथ मन्दिर बारे। र श्रोताहरूसँग यसबारे चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, भगवान शिवको आशिषले हामी सबैको जीवन सार्थक बनोस्, यही कामना साँच्दै अब भने म पनि हरबाट विदा माग्दछु। हवस्।

0: avasınıhos samatar.
1: यो आकाशवाणी हो समाचार मानिक लामाबाट सुन्नुहोस्। प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकको राजधानी बेंगलुरुमा आर्ट अफ लिभिङको 45औं जयन्ती समारोहमा भाग लिनुभयो। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भन्नुभयो, लोकतन्त्रलाई बलियो गर्नमा प्रत्येक मतदाताको भागीदारी हुन जरुरी छ। रुसका राष्ट्रपति व्लादिमिर पुतिनले युक्रेनका साथ युद्ध समाप्तितर्फ पुगेको बताउनुभयो। हन्ता भाइरसले संक्रमित जहाज स्पेनको टेनेरिफ द्वीप पुगेको छ। अनि आइपिएल क्रिकेटमा आजको पहिलो म्याच चेन्नई सुपर किङ्स अनि लखनऊ सुपर जायन्ट्स बीच चेन्नईमा जारी छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कर्नाटकको राजधानी बेंगलुरुमा आर्ट अफ लिभिङको 45औं जयन्ती समारोहमा भाग लिनुभयो। उहाँले आज आर्ट अफ लिभिङ इन्टरनेसनल सेन्टरमा नवनिर्मित ध्यान मन्दिरको उद्घाटन गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो, सेवा आध्यात्मिकता अनि सामाजिक परिवर्तनमा आर्ट अफ लिभिङ फाउन्डेसनको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले पर्यावरणप्रति उत्तरदायित्व, युवाहरूलाई रोजगार अनि आन्तरिक शुद्धताको भावनाको साथ विकसित भारतको निर्माणका लागि एकजुटताको अपील गर्नुभयो। श्री मोदीले भन्नुभयो, राष्ट्र निर्माणमा समाजको भागीदारी राजनीतिक व्यवस्थाभन्दा अधिक प्रभावी छ। प्रधानमन्त्रीले भन्नुभयो, आर्ट अफ लिभिङ फाउन्डेसन तथा अन्य आध्यात्मिक केन्द्रहरूको समर्थनले किसानहरूलाई प्राकृतिक खेतीलाई बढावा दिने अनि धरतीलाई नोक्सानदेह रासायनिक उर्वरकहरूबाट बचाउन सहयोगी हुनेछ। उहाँले भन्नुभयो, यो केन्द्र प्रति थोपा अधिक फसल पहललाई बढावा दिने, जल संरक्षण, बिजुलीको बचत अनि एकल उपयोग प्लास्टिकको उपयोगलाई हतोत्साहित गर्नमा सक्रिय भूमिका निभाउनेछ। यो केन्द्र स्वदेशी उत्पादहरू अनि प्रकृतिसितको सामञ्जस्यपूर्ण जीवनशैलीलाई बढावा दिन सक्नेछ। प्रधानमन्त्रीले भन्नुभयो, योग, ध्यान अनि प्राणायाम हाम्रो आध्यात्मिक विरासतको भाग हो। प्रधानमन्त्री आज तेलङ्गानाको राजधानी हैदराबाद पनि जानुहुनेछ, जहाँ प्रधानमन्त्रीले विकास परियोजनाहरूको शुभारम्भ अनि शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरू लगभग 9,400 करोड रुपियाँको हो। श्री मोदीले हैदराबाद पनजी आर्थिक कोरिडोरमा गुडेबेल्लुरदेखि महबुब नगरसम्मको 4-लेन राष्ट्रिय राजमार्ग 167 को शिलान्यास गर्नुहुनेछ। उहाँले बारङ्गलमा पिएम मित्र पार्कको उद्घाटन गर्नुहुनेछ। यस पार्कलाई काकतिया मेगा टेक्सटाइल पार्क पनि भनिने गरिन्छ। प्रधानमन्त्रीले हैदराबादमा क्यान्सर रोगीहरूको विशेष उपचार हुने सिन्धु अस्पतालको पनि लोकार्पण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, पश्चिम बङ्गाल, असम, पुदुचेरीमा भारतीय जनता पार्टीको जित केन्द्र सरकारको राष्ट्रिय नीतिप्रति जनताको समर्थनको प्रमाण हो। उहाँले भन्नुभयो, चुनाव परिणामहरूबाट देशको भावनाको थाहा लाग्छ। आज बेंगलुरुमा भाजपा कार्यकर्ताहरूसित प्रधानमन्त्री मोदीले भन्नुभयो, आज यस्तो सरकारको आवश्यकता छ जसले तीव्रताको साथ कार्य गर्न सकोस्, सुशासन दिन सकोस् अनि समस्याहरूको समाधान गरी देशलाई अघि लैजान सकोस्। उहाँले भन्नुभयो, भाजपा अनि एनडिएको शासन अब 21 राज्यहरूमा छ, जहाँ लोककल्याण तथा देशको समृद्धिका लागि काम भइरहेको छ। पश्चिम बङ्गाल अनि असममा जनताले भाजपालाई पुनः एकपल्ट सत्ता सुम्पिएको छ। गुजरात नगर निगम चुनावमा पनि पार्टीले सबै रेकर्ड तोडेको छ। श्री मोदीले भन्नुभयो, केरलममा यस चुनावमा 3 सिटको साथ आगामी चुनावका लागि असल अवसर खुलेको छ। प्रधानमन्त्रीले काङ्ग्रेसमाथि महिलाहरूसित विश्वासघात गरेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, काङ्ग्रेसले संसदमा नारी वन्दन संशोधन विधेयक विरुद्ध मतदान गरेको छ, जसमा संसदमा महिलाहरूका लागि 33% आरक्षणको प्रावधान गरिएको थियो। प्रधानमन्त्रीले जनतासित राष्ट्र विकासका लागि काम गर्ने अनि अमेरिका इरान युद्धबाट उत्पन्न चुनौतीहरूको सामना गर्न एकजुट हुने अपील गर्नुभयो। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भन्नुभयो, लोकतन्त्रलाई बलियो गर्नमा प्रत्येक मतदाताको भागीदारी हुन जरुरी छ। आज तिरुपतिमा संवाददाताहरूसित बातचितमा उहाँले पश्चिम बङ्गाल, असम, केरल, पुदुचेरी अनि तमिलनाडुमा सफल अनि शान्तिपूर्ण चुनावमाथि सन्तोष व्यक्त गर्नुभयो। मुख्य निर्वाचन आयुक्त 2 दिनको तिरुपति भ्रमणमा हुनुहुन्छ। उहाँले आज बिहान तिरुमलाममा श्री वेङ्कटेश्वर मन्दिरमा पूजा अर्चना गर्नुभयो। तमिलनाडुमा तमिलगा वेत्री कजगम टिबिके पार्टीका संस्थापक श्री जोसेफ विजयले मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। राज्यपाल राजेन्द्र विश्वनाथ अलेकरले उहाँलाई पद र गोपनीयताको शपथ ग्रहण गराउनुभयो। श्री विजयका साथ 9 मन्त्रीहरूले पनि शपथ लिए। यसमा केजी अरुणा राज, आधव अर्जुन, एन आनन्द, सेल्भी एस कीर्तना र डाक्टर टीके प्रभु सामेल छन्। शपथ ग्रहण समारोहमा लोकसभामा विपक्षका नेता राहुल गान्धी र तमिल फिल्म उद्योगका कैयौँ हस्तीहरू उपस्थित थिए। श्री विजयको टिबीके पार्टीले 234 सदस्य विधानसभामा 108 सिट जितेको छ र 120 विधायकहरूको समर्थन प्राप्त गर्यो। उहाँ 1967 पछि राज्यका पहिलो मुख्यमन्त्री हुन् जो कुनै पनि द्रविड पार्टीसित सम्बन्धित छैनन्। डिएमके र एआइएडिएमके राज्यका दुई प्रमुख द्रविड दल हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीले श्री जोसेफ विजयलाई तमिलनाडुको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। सोसल मिडिया पोस्टमा उहाँले भन्नुभयो, केन्द्र सरकार तमिलनाडु सरकारसित मिलेर जनताको जीवन स्तरलाई उन्नत बनाउनका लागि कार्य गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले युक्रेनका साथ युद्ध समाप्तितर्फ पुगेको बताउनुभयो। उहाँले पश्चिम एसिया सङ्घर्षको पनि चाँडै समाधान हुने आशा व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, यदि तनाव अझ बढ्यो भने सबै पक्षले ठूलो क्षति बेर्नु पर्नेछ। वर्ष 2022 युक्रेनमा हमलापछि पश्चिमहरूका साथ पहिले नै तनावग्रस्त रुसको सम्बन्ध अझ खराब भएको छ। युरोपेली नेताहरूसितको वार्ताबारे श्री पुतिनले त्यस्ता वार्ताका लागि आफ्नो मनपर्ने नेता पूर्व जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडर भएको बताउनुभयो। श्री पुतिनले भन्नुभयो, स्थायी शान्ति सम्झौतालाई अन्तिम रूप दिएपछि मात्र युक्रेनको राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसित भेट्ने बताउनुभयो। हन्ता भाइरसले संक्रमित जहाज स्पेनको टेनेरिफ द्वीप पुगेको छ। डच ध्वज भएको एमबी होन्डियस आज स्पेनको ग्रेनाडिला बन्दरगाहमा पुगेको छ। विश्व स्वास्थ्य संगठन अनि युरोपीय संघद्वारा स्पेनद्वारा यात्रीहरूलाई निकाल्ने अनुरोध गरिएपछि यो जहाज 6 दिन टेनेरिफका लागि प्रस्थान भएको थियो। यस जहाजमा 4 दिन हन्ता भाइरसको 3 मामिलाको पुष्टि भएको थियो। 8 3 मृत्युसहित कुल 8 मामिला अघि आएको थिए। हन्ता भाइरसले श्वाससित जोडिएको समस्या हुने गर्दछ। गुजरातको सोमनाथ मन्दिरमा अमृत पर्वमा हर्षोल्लास अनि उत्साहको वातावरण छाएको छ। भगवान् शिवसित जोडिएको 12 ज्योतिर्लिङ्ग आस्था अनि श्रद्धाको विशेष केन्द्र हो अनि तीमध्ये सोमनाथ प्रथम ज्योतिर्लिङ्ग हो। अमृत पर्वमा पुनः निर्मित सोमनाथ मन्दिरको शिखरको 11 तीर्थस्थलहरूको जलले अभिषेक गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भोलि ध्वज पूजा अनि महापूजा हुनेछ।
2: 90 मीटर ऊंची क्रेन की सहायता से एक विशाल धार्मिक कुंभ को मंदिर के शिखर तक पहुंचाया जाएगा, जहां वैदिक मंत्रोच्चार के बीच पवित्र जलाभिषेक अनुष्ठान संपन्न होगा। सोमनाथ अमृत पर्व 2026 के विशेष अवसर पर भारतीय वायुसेना भी प्रभासपट्टनम की पावन धरती पर रोमांचक हवाई करतब प्रस्तुत करेगी, जिसमें हवा से हवा और जमीन से हवा में समन्वित उड़ान प्रदर्शन दिखाए जाएंगे। आज सूर्य किरण एरोबेटिक टीम ने एयर शो के लिए हवाई निरीक्षण और रिहर्सल किया, जिससे आसमान में मनमोहक दृश्य देखने को मिले। आज हेलीकॉप्टर से मंदिर के शिखर पर पुष्प वर्षा
1: फिट इन्डिया सन्डेज अन साइकलको 73 संस्करण आज दिल्लीको मेजर ध्यानचन्द राष्ट्रिय स्टेडियममा आयोजित गरियो, जसमा रक्षा बलका जवान पनि नागरिकहरूसित सामेल भए। कार्यक्रममा 800 भन्दा अधिक प्रतिभागी सामेल भए। आइपिएल क्रिकेटमा आजको पहिलो म्याच चेन्नई सुपर किङ्स अनि लखनऊ सुपर जायन्ट्स बीच चेन्नईमा जारी छ। सिएसकेले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ। समाचार लेखुन्जेल, लखनऊ सुपर जायन्ट्सले 2 24 रन बनाएको छ। दोस्रो म्याच रोयल च्यालेन्जर्स बेङ्गलुरू अनि मुम्बई इन्डियन्स बीच रायपुरमा हुनेछ। यो म्याच भने बेलुकीको 7:30 खेलिनेछ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकको राजधानी बेङ्गलुरुमा आर्ट अफ लिभिङको 45 जयन्ती समारोहमा भाग लिनुभयो। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भन्नुभयो, लोकतन्त्रलाई बलियो गर्नमा प्रत्येक मतदाताको भागीदारी हुन जरुरी छ। रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले युक्रेनका साथ युद्ध समाप्तितर्फ पुगेको बताउनुभयो। हन्ता भाइरसले संक्रमित जहाज स्पेनको टेनेरिफ द्वीप पुगेको छ अनि आइपिएल क्रिकेटमा आजको पहिलो म्याच चेन्नई सुपर किङ्स अनि लखनऊ सुपर जायन्ट्स बीच चेन्नईमा जारी छ। समाचार पूरा भयो।